0: सरकारको दुई वर्ष र गौरवमय सफलता यात्रा लोकलको विश्वासले लेखिजे उन्नतिर नयाँ इतिहास
1: सशक्त नारी सुरक्षित शिशु समृद्ध ओडिसा मुख्यमन्त्री सम्पूर्ण पुष्टि योजनाले किशोरी मा ओ शिशुको पोषण सशक्तिकरण आर्थिक दुर्बल परिवार र कन्यामानको पनि मुख्यमन्त्री कन्या विवाह योजना मुख्यमन्त्री कन्या सुमंगला योजनाले सुरक्षा ओ सहायतार संकल्प
0: समृद्ध ओडिसा र अन्यतम परिचय सबैकी कर्मसंस्थान सबैकी रोजगार गुणाकार ओ कारीगर मानको सशक्त गरुछि मुख्यमन्त्री वरिष्ठ गुणाकार ओ कारीगर सहायता योजना सडक ओ रेलपथ एवं बन्दर भित्तिक विकास आनिछि रोजगार र नयाँ सुजोग ग्रामीण रोजगारको सशक्त गरुछि मुख्यमन्त्री बस सेवा योजना
1: विकासर धारा ओडिसा सारा
2: सिनेमा संगीत कार्यक्रमले परवर्ती कथाचित्र अनाडी कण्ठशिल्पी उदित नारायण संगीत निर्देशना आनन्द मेलन गीत रचना समीर।